0: خلوص آداب، پیش ہے پروگرام عکس ادب۔ سامعین، واقعات کے منطقی تسلسل کا بیان ایک کہانی کو جنم دیتا ہے۔ جو واقعہ ہوا اس کو سلسلے وار بیان کر دیا گیا۔ جدید افسانہ کہانی کی بدلی ہوئی شکل ہے۔ کہانی میں جہاں ٹھہراؤ پایا جاتا تھا، آج افسانہ اس کے مقابلے میں معاشرے میں تبدیلی چاہتا ہے۔ افسانے کا مقصد یہ ہوتا ہے کہ کوئی کیفیت ایسی جگہ دے جو معاشرے میں ایک نئی روح پھونک دے، اور جس طرف افسانہ نگار اپنے قاری یا سامع کو لے جانا چاہتا ہے وہ اپنے مقصد میں کامیاب ہو جائے۔ آئیے ایک افسانہ سنتے ہیں اور دیکھتے ہیں کہ افسانہ نگار نے اپنے کس زاویہ نگاہ کو پیش کیا ہے۔ افسانے کا عنوان ہے دہشت کا بوجھ، اور پیش کر رہی ہیں محترمہ شمیم زہرا۔
1: قصبے کے اس چھوٹے سے پلیٹ فارم پر اکثر سناٹا ہی رہتا تھا۔ دن بھر میں دو تین ٹرینیں رکتی تھیں، دو چار مسافر اترتے چڑھتے، اور ٹرین کچھ پل رک کر دھواں اڑاتی روانہ ہو جاتی۔ کچھ ایکسپریس ٹرینیں دھڑ دھڑاتی ہوئی سیدھے بنا رکے نکل جاتی۔ قصبے کے لوگوں کا یہاں زیادہ آنا جانا نہ رہتا تھا، وہی لوگ یہاں آتے تھے جن کو کہیں باہر جانا ہوتا تھا۔ نومبر مہینے کے آخری دن تھے۔ چھٹی کلاس میں پڑھنے والے 10-11 سال عمر کے دو خوبصورت بچوں عرفان اور نوید کو چھپنے اور کھیلنے کے لیے 3 دن پہلے یہ جگہ ٹھیک لگی تھی، جہاں پلیٹ فارم کی اونچی پٹی ختم ہونے کے بعد کچی زمین پر لائن سے کچھ پیڑ کھڑے تھے۔ وہیں ایک پیڑ کے نیچے انہوں نے اپنا ٹھکانہ بنایا تھا۔ دو بچوں میں اشٹا چندا سے اچھا کھیل کیا ہو سکتا تھا؟ زمین پر لکیریں کھینچ کر بسات بنائی گئی، املی کے بیج اکٹھے کیے، اور اکڑو بیٹھ کر کھیل جم گیا۔ کھیل شروع ہونے کے بعد پچھلے 2 دنوں میں وقت گزارنے کا کچھ پتہ ہی نہیں چلتا تھا۔ عام طور پر کھیل اکثر جھگڑے پر ختم ہوتے ہیں، لیکن جھگڑے کی ابھی گنجائش نہ تھی کہ یہ دونوں دوست 3 دنوں ساتھ ساتھ کیے گئے جرم میں فراری کاٹ رہے تھے، جس میں ایک دوسرے کا ساتھ بہت اہم تھا۔ شروع دن تو ٹرینوں کا گزرنا بھی ان کے لیے بہت مزیدار رہا تھا۔ ٹرین آنے پر یہ دونوں بچے خوشی سے اچھل پڑتے، اور کبھی کبھی دونوں کان انگلیوں سے بند کر کے ایک دوسرے کو دیکھ کر ہنستے اور ٹرین کو دور تک جاتے دیکھتے تھے۔ ٹرین گزر جانے پر کان سے انگلی نکال کر پھر کھیل میں لگ جاتے، لیکن دھیرے دھیرے یہ خوشی کم ہوتی گئی، اور اب کل سے تو ان کو یہاں مزہ ہی نہیں آ رہا تھا۔ روز کی طرح دھوپ ڈھلنے لگی، اور دوپہر بعد والی گاڑی آ کر گزر گئی تو دونوں نے ایک دوسرے کو دیکھا اور کھیل بند کر دیا کہ گھر جانے کا وقت ہو گیا تھا۔ سیدھے راستے سے ہٹ کر باغوں والے راستے سے وہ گھر کی طرف چل دیے۔ محلے بھر میں گھر کی طرف مڑنے والی گلی کے موڑ سے دونوں نے چوکنے ہو کر جائزہ لیا کہ کوئی ہے تو نہیں۔ پھر نوید پہرے پر رکا، اور کسی کو نہ پا کر عرفان بہت پھرتی سے گھر سے لگی ہوئی بیٹھک کے کمرے میں گھسا، اور وہاں کوٹھری میں بنی نیچے رکھی میز پر چڑھ کر اوپر مچان پر چھپائے گئے بستے اتار لیے۔ بستہ لے کر نوید کے اپنے گھر کی طرف روانہ ہو جانے پر عرفان اپنے گھر کے اندر داخل ہو گیا۔ اس طرح ایک اور دن بنا کسی آفت کے گزر گیا۔ گھر پر ابا کو دیکھا تو عرفان کا دل دھک سے ہو گیا۔ اوہ، اگر ان کو پتہ چل جائے کہ وہ پچھلے ہفتے سے اسکول نہیں جا رہا ہے تو کیا ہو؟ وہ سر سے پیر تک کانپ گیا۔ گھر میں آتے ہی دہشت نے اسے گھیر لیا، اس لیے جلدی جلدی کھانا کھا کر وہ پھر باہر نکل گیا۔ امی اور ابا کی نظر میں، کیونکہ وہ ابھی اسکول سے آیا تھا تو باہر کھیلنے جانے پہ روک نہ تھی۔ باہر آ کر وہ آس پاس کے بچوں کے ساتھ کھیل میں لگ گیا۔ اندھیرا گرنے کے ساتھ گھر لوٹنا بھی ضروری تھا، اور دروازے سے اندر آتے ہی وہ پھر خوف کی گرفت میں تھا، جس سے گھبرا کر شام ہوتے ہی وہ کھانا کھا کر بستر میں گھس کر سونے کی کوشش کرنے لگا۔ لیکن 2 دن سے نیند تو دیر سے ہی آتی تھی، بس پچھلے دنوں کی باتیں ایک ایک کر یاد آنے لگیں۔ گھر کے پاس کے پرائمری اسکول سے 5ویں پاس کرنے کے بعد عرفان کا 6ٹی کلاس میں قصبے کے انٹر کالج میں ایڈمیشن ہو گیا تھا، جہاں اسے ایک پیارا دوست نوید مل گیا تھا، جو صبح 9 بجے یونیفارم میں تیار ہو کر بستہ لٹکائے آ جاتا تھا، اور اس کے پکارتے ہی دونوں ساتھ ساتھ کالج کے لیے روانہ ہو جاتے تھے۔ یہ کالج ریلوے اسٹیشن سے کچھ پہلے कस्बे की हलचल से जरा हटकर था जहां पहुंचने में 20-25 मिनट लग जाते हैं। मोहल्ले के उसके हम उम्र पिछड़ी जातियों के बच्चे स्कूल नहीं आते थे। वो कंचे खेलते, पतंग उड़ाते, गिल्ली डंडे के खेल के मजे लूटते और वक्त गुजारते थे। ये खेल इरफान को भी लुभाते, खासकर रंग बिरंगे कंचे और आसमान में उड़ान भरती पतंगें तो जादू का सा असर करती। हालांकि उनके साथ उसका खेलना अब्बा को पसंद न था, फिर भी आम हालात में उनके साथ खेलने का मौका भी अक्सर शाम को मिल ही जाता था। बस सुबह को स्कूल जाना लाजमी था। उस दिन भी नवेद ने 9 बजे से कुछ पहले दरवाजे पर पुकारा था और वो अपना बस्ता उठाकर बाहर आ गया था। दोनों मोहल्ले की सड़कों से गुजरकर मेन रोड पर आए ही थे कि सड़क के किनारे खुली जगह पर जमा भीड़ दिखाई दी। एक गोल घेरा था जिसमें से डुगडुगी बजने की आवाज आ रही थी और लोग जैसे उस तमाशे को देखने के लिए खींचे चले आ रहे थे। आज वो दोनों घर से कुछ जल्दी निकले थे। आपस में बात हुई कि चलो देखते हैं क्या हो रहा है और दोनों के कदम उस तरफ बढ़ गए। भीड़ बहुत ज्यादा थी। दोनों को तमाशा देखने के लिए धक्का मुक्की करके घुसना पड़ा। गोल घेरे के बीच अजीबो गरीब कपड़े पहने एक आदमी और एक लड़का था। आदमी डुगडुगी बजाता था और लड़का कलाबाजी जैसे खेल दिखाता था। बोल जमूरे, हाँ उस्ताद, बोल नाच दिखाएगा, हाँ उस्ताद दिखाएगा। फिर उस्ताद हारमोनियम बजाता, गाना गाता और जमूरा नाच दिखाने के बाद अपनी फुंदनेदार टोपी जमा हुए लोगों के सामने ले जाता और सब उसमें पैसे डाल। फिर नया खेल शुरू हो जाता। नवेद और इरफान को इसे देखते हुए अचानक कॉलेज जाना याद आया तो वो भीड़ को चीरते फाड़ते उस घेरे से बाहर निकले और लगभग दौड़ते हुए कॉलेज पहुंचे, लेकिन बहुत देर हो चुकी थी। कॉलेज के मैदान में सन्नाटा था और सब बच्चे क्लास में जा चुके थे। छठी क्लास का दूसरा पीरियड शमीम मास साहब ले रहे थे। ओह ये जालिम शमीम मास साहब, उनके क्लास टीचर और उनका हथेली पे पड़ने वाला स्केल। नवेद और इरफान की रूह कांप गई। दोनों बच्चे आड़ में खड़े होकर कुछ देर देखते रहे। फिर इरफान ने नवेद का हाथ पकड़ा और वो चुपके से कॉलेज के गेट से बाहर निकल आए। अब क्या किया जाए, इंटरवल के बाद फिर शमीम मां साहब की क्लास होगी। ये तय हुआ कि आज जाने का तो अब कोई मतलब ही नहीं है। वो कंधे पर बस्ता लटकाए बागों की तरफ के रास्ते से घर के लिए लौट पड़े। रास्ते में बाग पार करते ही मैदान था जहां कुछ लड़के पतंग के पेंच लड़ा रहे थे। घर पहुंचने की कोई जल्दी न थी। कुछ देर पतंगबाजी देखी, पता भी न चला और कॉलेज की छुट्टी का वक्त हो गया। घर लौटकर किसी को आज की रुदात बताने की हिम्मत किसी में न थी। इरफान ने बस्ता रखा, हाथ धोए, खाना खाया और रोज की तरह मोहल्ले में खेलने चला गया। घर लौटा तो चुपचाप सा फिरता रहा क्योंकि एक डर जैसे घेरे था कि अब क्या होगा। अगली सुबह हस्बे मामूल वो वक्त पर स्कूल के लिए तैयार हुआ। नवेद ने आवाज लगाई और दोनों कॉलेज की तरफ रवाना तो हुए, लेकिन शमीम मां साहब की दहशत और रास्ते में लड़कों के खेलों की कशिश कि वो कॉलेज के अंदर पहुंच ही न सके। आज खेलों में उन्हें कल से ज्यादा मजा आया। बस्ते जरूर मुसीबत हो रहे थे जिन्हें टांगे टांगे वो एक तो थक जाते, दूसरे पहचानने वाले लोगों का खतरा कि बात अब्बा तक न पहुंच जाए। छोटे से कस्बे में लोग एक दूसरे को और उनके बच्चों तक को अक्सर पहचानते थे। उस पर कंधे पर लटके बस्ते स्कूल से भागे होने का ख्वामखा शक पैदा कर सकते थे। तीसरे दिन तय हुआ कि बस्ते छिपा दिए जाएं। महफूज जगह की तलाश की गई। घर से लगी हुई बैठक में एक कोठरी है जिसमें मचान बना है। वहां कई बार जंगली कबूतर घोंसला रखकर अंडे देते हैं और बच्चे भी निकालते हैं। वही जगह सबसे अच्छी ठहरी। तीसरे दिन वहां रखी मेज पर चढ़कर बस्ते मचान पर रख दिए गए और लड़कों के साथ खेलने में इस बोझ से आजादी मिली। लेकिन मुश्किल ये हुई कि कंचे खेलने में दूर से आते हुए अनवर चचा दिखाई दे गए। वो तो खैर हुई कि दोनों छिप गए और उन्होंने इन दोनों को नहीं देखा, लेकिन अब डर बहुत बढ़ गया था। कोई पहचानने वाला मिल जाए तो कुछ भी हो सकता था। उन दिनों घर पर रहते वक्त इरफान हर वक्त सहमा सा ही रहता। इतना वक्त गुजरने से स्कूल जाना तो अब नामुमकिन हो चुका था। घर पर भी बात खुलने की दहशत बढ़ती ही चली जा रही थी। कोई रास्ता नजर ना आता था। खासकर शाम और सुबह को अब्बा के सामने पढ़ना तो बहुत मुश्किल हो गया। वो चुपके चुपके नजर बचाकर उन्हें देखता तो उनका वो पहले जैसा चेहरा न लगता बल्कि बहुत डरावना लगता। चौथे दिन दोनों की दिन में लड़कों के साथ खेलने की हिम्मत जवाब दे गई क्योंकि नज्जू धीवर एक लड़के से खेल में बहस हो गई, जिसने अब्बा को स्कूल न जाने की बात बता देने की धमकी दे डाली। दोनों बुरी तरह डर गए और पांचवें दिन से बस्ता छिपाने के बाद लड़कों के साथ खेलना छोड़कर उन्होंने रेलवे स्टेशन के प्लेटफॉर्म के पास की जगह तलाश ली, जहां किसी के आने